सरकारले प्रायोजित कार्यक्रममा एनसीआरटी उमङ्ग र तेह्र सह अठेसम्म भाग श्रोतामा सुन्छन्ति आकाशवाणी र अर्कला केन्द्रहरू आमरा कार्यक्रममा प्रचार गराउँछ एफएम ब्यान्डरे 102.6 मेगाहर्ज आसन्त सुनिबा विविध भारती कार्यक्रम